0: हजुर, अब एकैछिन पछि पूर्वमा लाली पोतिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः, तस्मै श्री गुरवे नमः। समादरणीय सूत्र श्रोता, कार्यक्रम अध्यात्म दर्शन में यहाँहरुलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन संगे उपस्थित भएको छु म तपाईहरुकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz को आकाशीय ध्वनि तरंगमा प्रत्येक दिन बिहान 5 बजेदेखि करीब करीब 5:30 बजेसम्म तपाईहरुले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामी विशुद्ध रूपमा आत्मिक छलफल आत्मिक सत्संग गर्ने गर्दछौं, जसले जीवन रूपान्तरणको लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्रको कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्तिको चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्त्वलाई आनन्दको रूपमा बोध गर्न पाउन भन्ने उद्देश्य साथ यो कार्यक्रम सञ्चालित छ। यसै उद्देश्यको साथमा आज पनि हामी फरक प्रसंग लिएर तपाईहरुमा आज उपस्थित भइसकेका छौं। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौं एउटा सुमधुर भक्ति।

अब यसरी हेर्दा हामीले एकपटक आशय तत्त्वलाई बुझ्ने प्रयत्न गर्छौ। शरणार्थक स्त्री धातुबाट आश्रय शब्द बन्दछ, जहाँ सबै अडिन्छन् त्यसलाई आश्रय भनिन्छ। श्रीमद् भागवतमा आश्रय भनेर अद्वितीय परमात्मा तत्त्वलाई नै लिएको छ। सुखदेवले आश्रय तत्त्वको परिभाषा गर्दै सम्पूर्ण संसारको सृष्टि र प्रलय जसद्वारा प्रकाशित हुन्छ त्यो चेतन तत्व नै आश्रय हो भन्नुभएको छ। आदि दैविक, आदि भौतिक र आध्यात्मिक तीन प्रकारका पुरूषहरू रहेका छन्। आगो आदि भौतिक पुरूष हो, अग्नि देवता आदि दैविक पुरूष हुन् भने बागेन्द्रीय आध्यात्मिक पुरूष हो। यस प्रकार हरेक तत्वका तीन स्वरूप रहेका छन्। यी तीनवटै स्वरूपभित्र अनुस्यूत रहने आत्मा नै सबैको आश्रय हो भनी परिभाषा गरिएको छ। त्रितयम् तत्रयो वेद स आत्मा स्वाश्रयाश्रय। श्रीमद् भागवत द्वितीय स्कन्ध दशम अध्याय नवौं श्लोक। श्रीमद् भागवतको मूल प्रतिपाद्य विषय के हो भन्ने विषयमा भक्ति मार्ग र ज्ञान मार्गका आचार्यहरूको विभिन्न दृष्टिकोण रहँदै आएको पाइन्छ। कृष्ण लीला नै मुख्य प्रतिपाद्य विषय हो भन्ने एक थरीको भनाइ छ भने अद्वितीय ब्रह्म तत्व श्रीमद् भागवतको मुख्य प्रतिपाद्य हो भन्ने अर्क थरीको भनाई पाइन्छ। भागवत भित्रकै प्रामाणिक वचन र सन्दर्भहरूको आधारमा यसको निर्कल गर्नु उचित हुन्छ। सुखदेव स्वामीले दशमस्य विशुद्ध्यर्थम नवानामीह लक्षणम भनेर भन्नुभएको छ। आफ्नो उपदेशको आरम्भमा नै आश्रय तत्त्वको मुख्यतालाई बताउनु भएको छ। त्यसै गरी द्वादश स्कन्दको अन्तमा श्रीमद् भागवतको प्रतिपाद्य विषय र प्रयोजनको निर्णय गर्ने प्रसिद्ध श्लोक पनि रहेको छ, जुन श्लोक सर्व वेदान्त सारम यत् ब्रह्मात्मैकत्व लक्षणम वस्तु द्वितीयम तन्निष्ठम कैवल्येक प्रयोजनम। अब यो श्लोक अनुसार श्रीमद् भागवत सम्पूर्ण वेदान्तको सार हो। ब्रह्मात्मैक तत्व अर्थात जीव र ब्रह्मको एकता नै यसको प्रतिपाद्य विषय वस्तु हो। यसको एकमात्र प्रयोजन भनेको कैवल्य मोक्ष नै हो। जीव र ब्रह्मको एकतालाई जानेर जीव ब्रह्म स्वरूप नै हुन्छ भन्ने उपनिषदमा बताइएको छ। ब्रह्म वेद ब्रह्मैव भवति मुण्डको उपनिषदले भन्छ। द्वैतवादीहरू शंका गर्छन्, उसो भए घैटोलाई जानेर घैटो हुनुपर्ने, रुखलाई जान्दा रुख हुनुपर्ने, त्यसैले ज्ञानद्वारा ब्रह्म बन्नु शास्त्रको प्रयोजन होइन, परमात्माको भक्तिद्वारा उहाँको धाममा पुग्नु नै मोक्ष हो। अब उत्तरमा वेदान्तीहरू भन्छन्, घैटो आफूभन्दा भिन्न पदार्थ हो, अत त्यसलाई जान्दैमा घैटो बनिँदैन, तर परमात्मा तत्व त आफ्नै वास्तविक स्वरूप हो। अज्ञानद्वारा आफूलाई परमात्मा भन्दा भिन्न जीवको रूपमा मानेको व्यक्तिले ज्ञानद्वारा आफूलाई ब्रह्म स्वरूपमा बुझेपछि त्यो स्वतः नै ब्रह्म बन्दछ। अज्ञानवश आफूलाई सुतपुत्र मानिरहेका कर्णले कुन्तीको उपदेश पश्चात आफू कौन्तीय भएको थाहा पाउने बित्तिकै उनी कुन्तीपुत्र बनिहाले। त्यसमा कुनै विलम्ब भएन, अत ज्ञानद्वारा ब्रह्म स्वरूप बन्नु युक्तियुक्त नै छ। उसो भए भक्तहरूले भगवानको धाम प्राप्त गर्नु मोक्ष होइन त भन्ने शंका उठ्न सक्छ। त्यसको उत्तर देवी भागवत महापुराणमा पाइन्छ। त्यहाँ भगवतीले हिमालयलाई ज्ञान उपदेश गर्ने क्रममा दुई थरी भक्तहरूको चर्चा गर्नुभएको छ। भक्तिद्वारा भगवतीलाई प्रसन्न बनाई वेदान्तको विचारपूर्वक तत्व ज्ञान प्राप्त गरेका भक्तहरू एक थरी छन् भने भक्ति गर्दा गर्दै पनि प्रारब्धवशात ज्ञान प्राप्त गर्न नसकेका भक्तहरू अर्का थरी छन्। पहिलेका भक्तहरू यही मुक्त भएकाले दिव्य लोकमा जाँदैनन्, यही ब्रह्म स्वरूपणी भगवतीमा मिल्दछन्। पछिल्ला भक्तहरू भने भगवतीको सेवाद्वारा मणिद्वीपमा जान्छन् र अन्तमा ज्ञान प्राप्त गर्दछन् भनेर बताइएको छ। न जायते मम ज्ञानम मणिद्वीपम स गच्छति तदन्ते मम चिदु ज्ञानम सम्यक भवेन्नगः। देवी गीता। देवी भागवतको यो व्यवस्था अनुसार परमात्माका विभिन्न लोकहरू प्राप्त गर्नुलाई क्रममुक्ति मान्न सकिन्छ। ती दिव्य लोकहरूमा रहेर भक्तहरूले परमात्माको यथार्थ स्वरूपलाई साक्षात्कार गर्दछन् र त्यही मिल्दछन्। आफूलाई परमात्मा भन्दा अलग नठान्ने त्यस्ता ज्ञानीहरूलाई सर्वश्रेष्ठ भक्तहरूको रूपमा भगवानले श्रीमद् भगवद् गीतामा पनि उल्लेख गर्नुभएको छ। तेषाम ज्ञानी नित्य युक्त एक भक्तिर विशिष्यते। आर्त जिज्ञासु अर्थार्थी र ज्ञानी यी चार प्रकारका भक्तहरू मध्ये ज्ञानी नै सबैभन्दा विशिष्ट हो। वास्तवमा अत्यन्त प्रिय व्यक्तिलाई मात्र आफ्नो भित्री स्वरूप खुलाइने भएकाले परमात्माले पनि विशेष भक्तहरूका
अघि मात्र आफ्नो वास्तविक स्वरूप प्रकट गर्नुहुन्छ। कुनै लोक लोकान्तरमा सीमित रहने स्वरूप उहाँको वास्तविक स्वरूप हुन सक्दैन। सर्वव्यापक सर्वात्मक सच्चिदानन्द ब्रह्म स्वरूप नै उहाँको वास्तविक स्वरूप हो। जीवले त्यसलाई जान्दा आफू पनि सच्चिदानन्द ब्रह्म भन्दा अभिन्न भएको अनुभव गर्दछ। यसैलाई जीव र ब्रह्म एकता भनिन्छ। भागवतले सबै भक्तहरूलाई अन्तमा जीव र ब्रह्मको एकतामा पुर्याउन खोजेको छ। एकादश स्कन्दसम्मका विभिन्न कथा र उपदेशका प्रसंगहरू सुनाइसकेपछि शुकदेवले परीक्षितलाई गर्नुभएको अन्तिम उपदेश यस प्रकार रहेको छ। अहम् ब्रह्म परम धाम ब्रह्माहम् परमं पदम्, अर्थात म ब्रह्म हुँ र ब्रह्म नै म हुँ भन्ने सोची आफूलाई निष्कल ब्रह्म तत्वमा मिसाइदिनु पर्दछ। आफूलाई ब्रह्ममा मिसाइसकेपछि सर्वात्म भावको प्राप्ति हुने भएकाले त्यसपछि तिमीले दर्शन लागेको विशालु तक्षक आफ्नो शरीर र सम्पूर्ण विश्वलाई नै आफूभन्दा भिन्न रूपमा देख्ने छैनौ। सुखदेवले माथिल्ला श्लोकहरूमा अहम् ब्रह्म र ब्रह्म अहम् भनी दुई पटक अभेद बताएर त्यसलाई दृढ गर्नुभएको छ। पहिलो वाक्यमा अहमलाई उद्देश्य गरेर ब्रह्म तत्वको विधान गरिएको छ भने दोस्रो वाक्यमा ब्रह्मलाई अहम् तत्वको विधान गरिएको छ। अहममा ब्रह्म तत्वको विधान गर्दा जीवको परिच्छिन्नता असमर्थता जस्ता दोषहरू हट्दछन्। त्यसै गरी ब्रह्ममा अहमको विधान गर्दा ब्रह्मको परोक्षता हट्दछ। वाक्य वृत्ति श्लोक 40-41। अहिलेसम्म जीवले आफूलाई परिच्छिन्न शरीरको रूपमा मात्र अनुभव गरेको छ, त्यसैले ब्रह्म भनेर आफूभन्दा टाढाको कुनै तत्वलाई बुझेको छ। जीव र ब्रह्मलाई एक आपसमा मिलाउँदा परिच्छिन्नता र परोक्षता जस्ता दोषहरू हट्यो, अद्वितीय तत्व मात्र बाँकी रहन्छ। यो अद्वितीय तत्व सम्पूर्ण संसार र यसभित्रका सारा प्राणीहरूको अधिष्ठान हो। माटो भन्दा अलग घैटो कुनै अस्तित्व नभए जस्तै अधिष्ठान ब्रह्म भन्दा अलग कुनै प्राणीको अस्तित्व छैन। त्यसैले डस्न आउने तक्षक र डसिने शरीर दुवै आफू नै भएको अनुभव गरी ज्ञानी शोकरहित हुन सम्भव छ। सुखदेवले यो अन्तिम उपदेशको रहस्यलाई बुझेपछि परीक्षितले भागवतमा अर्को प्रश्न उठाएका छैनन् र आफूलाई सिद्ध एवं अनुगृहित भएको बताएका छन्। सिद्धोम्यनुगृहितोऽस्मि भवता करुणात्मना, यसबाट पनि श्रीमद् भागवतको अन्तिम प्रतिपाद्य विषय हामीले बुझ्न सक्छौ। जीव र ब्रह्मको एकता हो भन्ने सिद्ध हुन्छ। यही अद्वितीय ब्रह्म तत्वलाई नै आश्रय तत्व भनिन्छ। अब यहाँ शंका हुन सक्छ, अद्वितीय ब्रह्म तत्व नै श्रीमद् भागवतको मुख्य प्रतिपाद्य भए दशम स्कन्दलाई हृदय र त्यहाँ भित्रको रास पञ्चाध्यायीलाई पाँच प्राण समान सबैभन्दा महत्वपूर्ण किन मानिन्छ त? गोपीहरूको समर्थन र भक्तिको महत्व बताउनु नै श्रीमद् भागवतको मुख्य प्रतिपाद्य होइन र? यसको उत्तर हो, अवश्य नै गोपीहरूको प्रेम र समर्पण श्रीमद् भागवतको विशिष्ट रहस्य हो। तर गोपीहरूले पनि कुरुक्षेत्रमा ग्रहणको समयमा भगवान कृष्णबाट उहाँको वास्तविक स्वरूपको उपदेश सुनेर तत्वज्ञान प्राप्त गरेका थिए। कृष्णले आफू अक्षर ब्रह्म भएको र सम्पूर्ण पदार्थ एवं प्राणीहरूको रूपमा सर्वत्र व्याप्त भएकाले आफ्नो वियोगमा छटपटाउनु नपर्ने उपदेश गरेपछि श्रीकृष्णको आध्यात्मिक उपदेशबाट गोपीहरूले जीव कोषलाई ध्वस्त गरी तत्काल अक्षर ब्रह्म स्वभाव प्राप्त गरे भनिएको पनि छ। अध्यात्म शिक्षिया गोप्य एवं कृष्णेन शिक्षित, गोपीहरू परम भक्त भएकाले उनीहरूको चित्त पूर्णतया शुद्ध थियो, त्यसैले तत्वोपदेश श्रवण गर्ने बित्तिकै उनीहरूले ब्रह्म भाव प्राप्त गरे। वेदान्तका सामान्य साधकहरूका लागि भने ब्रह्म तत्वको श्रवणले मात्र नपुगी मनन र निधिध्यासन समेत गर्नुपर्ने हुन्छ। वेदान्तका उत्तम अधिकारीहरूले मात्र केवल श्रवणबाट तत्व साक्षात्कार गर्न सक्छन्। गोपीहरूको यही उत्कृष्ट स्वरूप श्रीमद् भागवतमा प्रकट भएको छ। यसबाट भक्तिको मर्यादा घट्ने नभई बढ्ने नै देखिन्छ। द्वैतवादी दार्शनिकहरू तत्वज्ञानलाई कृष्णभन्दा पर लैजाने साधन मान्दछन् र त्यसको खण्डन गर्दछन्। तर ज्ञान भनेको त कृष्णको वास्तविक स्वरूपलाई जान्नु र त्यसभित्र आफू अवेद भावले प्रवेश गर्नु हो। नदीको जल समुद्रमा मिली पूर्णतया त्यही विलीन भए जस्तै ज्ञानबाट पनि जीव पूर्णतया परमात्मामा विलीन हुन्छ। अत शरणागतिको अन्तिम स्वरूप पनि तत्वज्ञान नै हो। भक्ति र ज्ञानको यही समन्वयलाई लक्षित गर्दै महान वैयाकरण भट्टोजी दीक्षितले सिद्धान्त कौमुदीमा भक्तिर
ज्ञानाय कल्पते भनी उल्लेख गर्नुभएको छ। परमात्माको भक्तिद्वारा उहाँको यथार्थ स्वरूपको ज्ञान पाएर जीव परमात्मामा मिल्दछ र मुक्त हुन्छ भन्ने श्रीमद् भागवतको छोटो निष्कर्ष हो।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज विक्रम सम्वत 2083 जेठ 17 गते आइतबार, जेठ शुक्ल पंचमी 31 मई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: बजेटले लगानी र उत्पादन बढ़ाउने अपेक्षा, बजेट प्रति निजी क्षेत्र उत्साहित, निर्वाचनपछि शिथिल एमाले झुरमुराउँदै 12 अर्बको बुद्ध परिपथ परियोजना शुरू लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको एउटै जीपबाट बनेका दुई पुलले जोड़िए तीन जिल्ला शीर्षकको शुभ समाचार।
0: ओखलढुङ्गाको ज्योतिरघाटमा निर्माण सम्पन्न भएका दुई झोलुङ्गे पुलले तीन जिल्लालाई एकै स्थानमा जोड्दै स्थानीय आवागमन, व्यापार तथा पर्यटन प्रवर्धनमा नयाँ आयाम थपेको छ। दूधकोशी र सुनकोशी नदीको संगम स्थलमा बनेका यी पुलले ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्ला बीचको दूरी घट्नुका साथै नेपालको झोलुङ्गे पुल निर्माण इतिहासमा नयाँ कीर्तिमान समेत कायम गरेका छन्। विशेष कुरा के छ भने यी दुवै पुल एउटै जीप गेटवे संरचनाबाट निर्माण गरिएका छन्। एउटै जीपबाट दुई फरक दिशामा फैलिएका पुल मध्ये एउटा दूधकोशी नदी पार गर्दै खोटाङ जिल्लासँग जोड़िएको छ भने अर्को सुनकोशी नदी पार गर्दै उदयपुर जिल्लासँग जोड़िएको छ। प्राविधिक दृष्टिले समेत दुर्लभ मानिएको यस्तो संरचना नेपालमै पहिलो पटक निर्माण भएको बताइएको छ। सस्पेन्स ब्रिज डिभिजन कार्यालय पुलचोकका अनुसार इन्जिनियर दिन विनोद खड्काका अनुसार एउटै जीपबाट दुईवटा झोलुङ्गे पुल निर्माण भएको यो नेपालको पहिलो उदाहरण हो। दूधकोशी नदी खोटाङ र ओखलढुङ्गाको सीमाना हुँदै बग्छ भने सुनकोशी नदी ओखलढुङ्गा, उदयपुर र सिन्धुलीको भूभागलाई छुट्याउँदै बग्ने गर्दछ। यी दुई नदी ज्योतिरघाटमा आएर मिसिने भएकाले यो स्थान प्राकृतिक तथा भौगोलिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: शर्मा क्रॉम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउनुहोस् हरेक 15 दिन में क्रॉम्प्टन को मिक्सर र बम्पर लकी ड्रमा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भइपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर बजेटले बढ़ाउला लगानी र उत्पादन शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ यति बेला बैंक तथा वित्तीय संस्थामा पाउने 14 खर्ब रूपियाँ भन्दा बढ़ी ऋण लिन मिल्ने रकम अधिक तरलता छ मुलुकको विदेशी मुद्रा संचित हालसम्मकै धेरै 35 खर्ब रूपियाँ हाराहारीमा छ लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेला आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनको कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो शुक्रबार अर्थमन्त्री वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 83-84 बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाई छ सरकारले लगानी एक्सप्रेस नीति मार्फत विदेशी लगानीलाई राहत प्रतिफल फिर्ता लिँदा राष्ट्र बैंकलाई जानकारी दिए मात्रै पुग्ने लगायत व्यवस्था गर्न खोजेको छ योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ भन्नुहुन्छ यी कुरा एकदमै नयाँ र अर्थतन्त्रमा फड्को मार्ने खाले होइनन् किनकि लगानी वृद्धिका लागि एकद्वार नीति पटक पटक लगानी सम्मेलन लगायत काम भइरहेका छन् तर नतिजा आउन सकेको छैन उहाँको भनाइ छ त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार बजेटको अध्ययन गरिरहे तापनि अहिलेसम्म हेर्दा तत्काल बैंक कर्जा प्रभाव हुने योजना देखिँदैन सहकारीमा देखिएको समस्या समाधान र केन्द्रीय बैंकले पनि सहज बनाउने हो भने साना तथा मझौला उद्योगबाट कर्जाको माग हुन सक्छ उहाँले बताउनुभयो त्यस्तै युनिलिभरका प्रमुख कार्यकारी अधिकृत अमलन मुखर्जीका अनुसार कर सुधारका विषय लामो समयदेखि रोकिएका थिए बजेटले सम्बोधन गरेको छ जुन सराहनीय छ विदेशी लगानी कार्यान्वयनको अवस्था हेरेर आउनेछ तर पनि कृषिजन्य उद्योगलाई पहिलो फाइदा पुग्नेछ उहाँको भनाइ छ अर्थतन्त्र लामो समयदेखि शिथिल छ ब्याजदर इतिहासकै सबैभन्दा न्यून बिन्दुमा रहँदा र बैंकमा पर्याप्त पैसा हुँदा पनि लगानीकर्ताले कर्जा लिन सकेका छैनन्
3: निम्नवर्गलाई निराश बनाउने बजेट शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ जेनजी आन्दोलनको रापताप र झण्डै दुई तिहाईको बलियो जनमत सहित नयाँ सरकारको पहिलो बजेटले निम्नवर्गलाई निराश बनाएको छ युवा प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारका अर्थविज्ञ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेटले तल्लो र निम्न वर्गका नागरिकमा ठूलो निराशा र आक्रोश जन्माएको हो आन्दोलनको जगमा करिब 48% नागरिकको मत पाएर स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारसँग भूई तहका गरीब मजदूर र सुकुम्बासीहरूले ठूलो आशा राखेका थिए विगतका परम्परागत सरकारहरूले आफूहरूलाई उपेक्षा गरेको महसुस गरेका विपन्न नागरिकले नयाँ र बलियो सरकारले आफ्नो समस्या हल गर्ने रोजगारीका अवसर सृजना गर्ने र आधारभूत आवश्यकतामा राहत दिने अपेक्षा गरेका थिए तर बजेट सार्वजनिक भएसँगै उनीहरूको आशा निराशा र असन्तोषमा बदलिएको हो विगतमा बजेटमा जस्तो निम्न वर्गलाई प्रत्यक्ष असर गर्ने ऋणमिनाह किसानलाई सिंचाईको बिजुलीमा अनुदान प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता लोकप्रिय र प्रत्यक्ष राहतका कार्यक्रमहरूलाई बजेटले पूरै व्यवस्था गरेको छ मिटर ब्याजी पीड़ित साना किसान र मजदूरका समस्यालाई सम्बोधन गर्ने ठोस योजना बजेटमा समेटिएका छैनन् यति मात्र होइन निम्न वर्गको ढाड़ सिक्ने गरी सरकारले पहिलो पटक मूल्य अभिवृद्धि कर भ्याटमा बहुदर प्रणाली शुरू गर्दै मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% भ्याट थपेको छ यसले ऊर्जा रूपान्तरण र स्वदेशी खर्च ऊर्जा खपत बढ़ाउने राष्ट्रिय अभियानमा धक्का लाग्ने मात्र होइन निम्न र मध्यम वर्गको घरायसी खर्चमा समेत प्रत्यक्ष भार थपिने भएको छ
2: १२ अर्बको परियोजना शुरू शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासका लागि विश्व बैंकको सहयोगमा सञ्चालन हुने बहुवर्षीय परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ। परियोजना कार्यान्वयनका लागि शहरी विकास तथा भवन निर्माण विभागले रूपन्देही कपिलवस्तु र पश्चिम नवलपरासीका चार स्थानीय तहसँग सम्झौता गरेको छ। सम्झौतामा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजन, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव तथा देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले हस्ताक्षर गर्नुभएको छ। विभागका तर्फबाट महानिर्देशक रविन्द्र बोहराले हस्ताक्षर गर्नुभएको छ भने बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विश्व बैंकले गत मार्च 13 $85 मिलियन अर्थात करिब 12 अर्ब 66 करोड़ रूपियाँ ऋण सहायता उपलब्ध गराउने निर्णय गरेको थियो। पाँच वर्ष परियोजना अन्तर्गत चारवटै नगरपालिकाले करिब 3 मिलियन अमेरिकी डलर अर्थात झण्डै 46 करोड़ रूपियाँ बराबरको कार्यक्रम सञ्चालन गर्नेछन्। लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर आशिष कुमार यादवका अनुसार आगामी आर्थिक वर्षको शुरूमै प्रत्येक स्थानीय तहलाई पहिलो चरणमा करिब 9 करोड़ रूपियाँ उपलब्ध गराइनेछ। परियोजनाको मुख्य उद्देश्य बुद्ध परिपथ क्षेत्रमा पर्यटन पूर्वाधार तथा सेवा सुधार गर्दै स्थानीय स्तरमा रोजगारी र आय आर्जनका अवसर विस्तार गर्नु रहेको छ। कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले प्राचीन कपिलवस्तु अर्थात तिलौराकोट लगायत बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थल संरक्षण र प्रवर्धनले विदेशी तीर्थयात्री तथा पर्यटकको बसाई अवधि बढ़ाउन सहयोग पुग्ने बताउनुभयो।
3: बजेटप्रति निजी क्षेत्र उत्साहित, अर्थतन्त्र सुधारको अपेक्षा, हिमालय टाइम्समा खबर छ। सरकारले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 को बजेटले नेपालको समग्र निजी क्षेत्रमा नयाँ उत्साहको संचार गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गर्नुभएको नयाँ बजेटप्रति नेपालका प्रमुख तीन व्यावसायिक छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले निकै सकारात्मक प्रतिक्रिया दिएका छन्। विगत लामो समयदेखि शिथिल रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन बजेटले महत्वपूर्ण नीतिगत सुधार र सहुलियतका कार्यक्रमहरू ल्याएको भन्दै उद्योगी व्यवसायीहरूले यसलाई अत्यन्त सन्तुलित र आशालाग्दो कदमका रूपमा लिएका छन्। वर्तमान सरकारसँग संसदमा बलियो बहुमत रहेकाले विगतका वर्षहरूमा जस्तो कार्यान्वयन फितलो नहुनेमा आम निजी क्षेत्र विश्वस्त देखिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ बजेटले निजी क्षेत्रका धेरैजसो मागलाई स्पष्ट रूपमा सम्बोधन गरेको बताउनु भएको छ। बजेटमा कृषि तथा पशुपक्षी व्यवसाय 2 करोड़ रूपियाँसम्म लगानी गर्ने उद्यमीलाई 4 वर्षसम्म वार्षिक 10% दरले कुल 40% अनुदान दिने व्यवस्था गरिएको छ। यसैगरी कृषि बीमाको प्रिमियममा सरकारले 80% रकम बेहोर्ने नीति अघि सारेको छ। यी व्यवस्थाहरूले कृषिको आधुनिकीकरण र व्यावसायिक उत्पादनमा ठूलो टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ।
2: कलंकी वसुन्धरा सड़क विस्तार 1 दशकमा पनि भएन पूरा शीर्षकमा गोर्खापत्रमा खबर छ। काठमाडौँ उपत्यकाको जीवनरेखा चक्रपथको कलंकी वसुन्धरा चोक दोस्रो खण्डको विस्तार कार्य 1 दशकदेखि अलपत्र र अस्तव्यस्त छ। चोक खण्डको विस्तारका लागि 2074 माघ 4 गते नेपाल र चीनबीच प्रारम्भिक सम्झौता भए पनि अहिलेसम्म काम शुरू हुन सकेको छैन। कलंकी वसुन्धरा चोकसम्मको दूरी 8.2 किलोमिटर छ। सम्बन्धित निकायले आवश्यक तयारी पूरा नगर्दा काम शुरू हुन नसकेको हो। अहिलेसम्म यस योजनाको डिजाइन समेत हुन सकेको छैन। अहिले चक्रपथको यस खण्डमा सर्भिस लेन निर्माण चलिरहे पनि मुख्य सड़क विस्तार अझै अन्यूलमै छ, जसले गर्दा स्थानीयले धूलो र हिलोको सास्ति खेप्नु परेको छ। सवारी साधनको अत्यन्तै चाप हुने यस सड़क खण्डमा अत्याधिक ट्राफिक जाम हुनुका साथै सर्वसाधारणले ओहोर दोहोर र वारपारमा समेत सास्ति भोग्नु परेको छ। विस्तारका लागि भन्दै चक्रपथको यस खण्डको क्षेत्राधिकारमा पर्ने रूख, बिजुली र टेलिफोनका खम्बा लगायतका संरचना यसअघि नै हटाइसकिएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेटमा चक्रपथको कलंकी वसुन्धरा खण्ड विस्तार कार्य शुरू गरिने उल्लेख गरेको छ। बजेटमा उल्लेख छ, काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत कलंकी वसुन्धरा खण्ड विस्तार कार्य शुरू गर्नेछौ। वसुन्धरा चाबोइल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौ। काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख इन्जिनियर आशिका पोखरेलले सब तथा डिजाइन सम्पन्न भई डिजाइन स्वीकृतको क्रममा रहेको जानकारी दिनुभएको छ। सो खण्डको विस्तारका लागि चिनिया पक्षले दुई वर्ष अघि तयार पारेको डिजाइनमा हरियाली क्षेत्र ग्रीन बेल्ट नराखिएको, दुईवटा आकाशी पुल मात्र राखिएको तथा सड़क पेटी लगायत सड़क सुरक्षाका पूर्वाधार कमजोर भएको भन्दै नेपाली पक्षले डिजाइनमा परिवर्तन गर्न आग्रह गरेको थियो।
3: निर्वाचनपछि शिथिल एमाले झुरमुराउन खोज्दै आगामी स्थानीय र प्रदेश चुनाव लक्षित जागरण अभियान घोषणा शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। आन्तरिक विवाद र नेतृत्व परिवर्तनको बहसबीच नेकपा एमाले आगामी स्थानीय तह र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान घोषणा गरेको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा लगभग थला परेको नेकपा एमाले जागरण अभियान मार्फत जुर्मुराउन खोजेको हो। गत जेठ 4 गतेबाट शुरू भएर 8, 9 र 10 गते भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयलाई मातहतका कमिटीमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन अपानी 2 जारी गर्दै जागरण अभियान घोषणा गर्नुभएको छ। आसन्न स्थानीय तह र प्रदेशसभा चुनाव लक्षित जागरण अभियान सफल पार्न एमाले केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी तोकेको छ। पार्टीका केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरूलाई आफ्नो पालिकाको समेत जिम्मेवारी दिइएको छ। यो खबरसँगै अन्य दलले साथ नदिँदा निर्वाचनमा जानु पर्यो अध्यक्ष ओलीको भनाई सम्बन्धी खबर छापिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दलहरूलाई सिध्याउने षड्यन्त्र जारी रहेको टिप्पणी गर्नुभएको छ। अध्यक्ष ओलीले अपानी 2 जारी गर्दै लोकतन्त्रका लागि लामो संघर्ष गरेका दलहरूलाई सिध्याउने षड्यन्त्र भइरहेको सन्देश पठाउनु भएको हो। ओलीद्वारा हस्ताक्षरित अपानीमा भनिएको छ, नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ। 23 र 24 भदौको घटनापछि प्रतिगमनतर्फ बढ़ेको मुलुकलाई लयमा फर्काउन एमाले प्रतिनिधि सभा पुनर्स्थापना एजेण्डा अगाडि बढ़ाएको उल्लेख गर्नुभएका ओलीले अरू दलहरूले साथ नदिएकाले चुनावमा भाग लिन बाध्य भएको स्पष्ट पार्दै अपानीमा लेख्नु भएको छ, प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधि सभाको पुनर्स्थापना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरूले साथ नदिएका कारणले हाम्रो पार्टी समेत निर्वाचनमा जानु परेको थियो।
2: भारतको कुशीनगरमा बन्धक बनाइएका 453 नेपालीको उद्धार शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। शुरूमा आर्थिक प्रलोभन तथा पछि शारीरिक र मानसिक यातना दिएर जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाइएका 450 नेपाली नागरिकको भारतबाट उद्धार गरिएको छ। भारतको उत्तर प्रदेशको कुशीनगरबाट उनीहरूलाई उद्धार गरी नेपाल ल्याइएको छ। दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाका अनुसार विभिन्न माध्यमबाट रोजगारीका झुटा आश्वासन दिएर गैर कानूनी कम्पनीले बेरोजगार नेपालीलाई बोलाउने र नेटवर्किङको व्यवसायमा लगाउने गरेको सूचनाका आधारमा दूतावासको टोली कुशीनगर पुगेर उद्धार गरेको हो। उत्तर प्रदेश प्रहरी तथा सामाजिक संस्था टिन इण्डियाको सहयोगमा दूतावासले शुक्रबार राति 453 नेपालीको उद्धार गरेको छ। उद्धार भएकामा 115 महिला 338 पुरूष रहेका छन्। उनीहरूलाई भारतीय सुरक्षाकर्मीको निगरानीमा बसबाट शनिबार बिहान नेपाल ल्याई